0: गोपिनी कालिनी का किना छैन सारी छैन दोरी छैन लाने को
1: एउटा कुर्सी नाफा गर्दै थिए
2: हजुर हजुर
0: शत्रुबाबु नारायण कदमका रुखका ऊ माथि चढेर
2: हेरे
1: हरि
0: हरि
3: यो मुरली।

पुटाहातमा पौसी सारै सुहाउने बाँसुरीको धुनै मिठो मलाई

那种浪那他留守干嘛来呢？不说那个不说这比怪的不大难呐，不是那他的长那难难咱不麻烦

0: अब सिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन्, पुराना कुरा हुन्, यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन, क्या हो क्या पुरानो भनिया। हे गौरी सुता हे प्रभु गणपते, हे अष्ट सिद्धि पते, हे स्वामी गज बगरा हे गुण निदान, हे रिद्धि बुद्धि पते, हे लम्बोदर हे कदम त बिजुली, झैका त लगले खने, मेरा दुख सबै फिरुन नजरती, संसार सब देखने, हे राधाग्रह का पिताजी एमका, हे अंधकार का हरी, हे छायापति हे शनि स्वर पिता, कोचन हजुर कई सरी, हे श्री सूर्य जगत भारी घुमी घुमी, सबको विचार गार दिने, सारा रोगहरू नाश गराई दिनुहोस्, मेरा ऊपर दुख दिने, यी पञ्चायनका चरण कमलमा, पर्तन घरैमा बसी, इनका दुख विनाश गरी सुख दिनन्, यी देव कमर कसी, गुप्ती नाम धरी सकिन गरमा, पस्ने बखतमा पनि, कस्ता रिस त कष्ट बोगरी यहाँ, उत्रिन आउला भनी, चिन्ता धेर हुँदा युधिष्ठिरजीको, मनमा लहर जो गयो, सम्झी झट तहाँ जगत जननीको, तब गर्न लाग्नु भयो, दुखित भई जगदुम्बीको चरणमा, धन गर्दछन् जो यहाँ, पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा, गाई धाप बिखे गिरे यति भनी, सज्जन जाउन रीति गरी, झिक्छन् स्वर चले त भक्त दुःखमा, पर्दा उतर छिन्धरी, प्रभावित जानी जगत जननीको चरणमा, मनैले श्री राखी गुरुपति परिन् झर शरणमा, स्तुति गरे ने मन भई अति गर स्वर गरी, तमन गरे चिन सासै विदिषित नयन भर जलधरी, हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई, त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई, चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि, धारण गर्नुहुने म पर्दाछु शरण, मङ्गल दिनुहोस् भनी, मजुरका रङ जस्ता ती असल बाला छ करमा, अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा, प्रभाल सिमिका झैँ गरिकन त घुम्ने गगनमा, दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा, चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु, लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु, कुण्डल कान बिके खजित छ सुनका हिराहरू लाल जडी, शोभा गर्नुहुने जगत जननीको माग्छु दया यो घरी।
1: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधाकृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्तकमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्। बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन। कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
8: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
8: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर गिरिराज लेर सल्लाह र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844669608 9844669608।
2: दुर्गा एन्ड राजेश दनातला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रण।

0: सबै भन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल यही एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
0: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा रात

0: ए आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दा दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन म पत्या सुन त।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570069।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: सूचना दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान, व्यवसायी, मजदूर, कर्मचारी, युवा महिला तथा न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईहरू बैंक सहकारी वा लघुवित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ, पटक पटक ताकेता, धम्की, सार्वजनिक 35 दिने सूचना, कालो सूची, धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन, शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ। यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोल टोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ। हामी कसैसँग झगडा गर्न होइन, न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ। आउनुहोस्, आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौ। वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्ति अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला, बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी, मिति 2083 श्रावण 23 गते, स्थान चरीकोट सादो बाटो, समय बिहान 11 बजे, आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेश छापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछाप, मन्थली।
3: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: जागिर खाने मौका त आको थियो नि,
5: तर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
5: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुने सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलम सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 छ, श्रावण कृष्ण पक्ष सन् 2026 अगस्त 7 तारिक, श्रावण 22 गते शुक्रबार, नवमी तिथि, दक्षिणायणम वर्षा ऋतु, रौद्र नाम सम्मत सर कृतिका नक्षत्र, छत्र जोग वृष राशिका दक्षिणमा सेत चन्द्रमा छन्, सायद गर्दा लाभ हुने। आजका जोगिनी पूर्वमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33 घडी आएर पलेका छन्। उदय 5:30, अस्तय 18:47 हुन्छ। अब कार्यक्रम शुरू गरौं। राशिफलबाट
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च होने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनौ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ग्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।

0: गप्पा च्याउँदै बुढी पाखरा अनुसार लो वर्ग जोगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 साउन 22 गते शुक्रबार अगस्त 7 तारिक बुद्धिस्ट पात्र अनुसार आज तावा डुब निर्सी 24 गते बाँदर निमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो देखेको छ कि आज खाइराखेको जागिर बाहेक नयाँ जागिर खानु हुँदैन। कर्मचारीहरूलाई भाइरल पोस्टलाई केही अप्ठ्यारो हुन सक्छ। छेवर गरी केसकाने दिन राम्रो देखेको छ र आजको ठेजोर योग फल सा अनि मे छ। सा भनेको माटो, मे भनेको अग्नि। आजको भूमतोङ पूर्व परेको छ, पूर्वलाई पछाडि पार्नु सायद गर्दाखेरि, र अग्नि देवताको जुरान छ। त्यसैले तपाईँले कुनै पनि कार्य गर्न थाल्यो भने राम्रै हुनेछ। लो वर्ग
0: जीवालो मुसाफरुको मिठो बाजा राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्गो गाईबरुको मिठो बाजा राम्रो देखिएको छ, कुनै पनि बिघ्न बाधा छैन। टाक्लो बाघहरूको मिठो बाजा सिसा देखिएको छ, घर घरैसीमा टाक्क टुक्क हुन सक्छ, चोट पटक लान सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। ढुक्लो गडुल यही लो बिरालो वर्गको मिठो बाजा सिसा देखिएको छ, घर घरैसीमा टाक्क टुक्क हुन सक्छ, चोट पटक लान सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। ढुक्लो गडुल वर्गको मिठो बाजा राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुलो नागहरूको मिठो बाजा सक्छ देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ।
1: तालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गर्नुपर्ने, पुण्य कमाउनु पर्ने र धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, राम्रो छ। लुग्लो भेड वर्गको मित्रलाई ल्हासा, टाढयात्र आर्थिक कारोबार, व्यापार व्यवसाय लिन दिन सम्पूर्ण सफल छ। केलो बाँदर वर्गको मित्रलाई आज ल्हासा, जन्म देवताले सहयोग गर्ने, इष्टदेवले सहयोग गर्ने, साथीभाइले सहयोग गर्ने, शत्रु हट्ने, मित्र जुट्ने, अन्य अधुरो कामहरू सम्पन्न हुने पनि जोगले बताएको छ। ज्यालो चरावर्गको मित्रलाई पनि आज ल्हासा, ल्हासा भनेको चाहिँ अत्यन्तै राम्रो तिथि परेकोले यस्ता तिथिमा चाहिँ सम्पूर्ण कामहरू गर्यो भने दिगो राम्रो हुनेछ। खिलो कुकुरवर्गको मित्रलाई आज मध्यम खालको दिन, यहाँले गरेको कामहरू अत्यन्त सफल भएर जानेछ। फाक्लो बदल वर्गको मित्रलाई राम्रै छ, तपाईँले पनि गर्न खोजेको कामहरू कुनै किसिमको त्यस्तो अप्ठ्यारो बाधाहरू नहुने जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहाय घेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ल। नमस्कार, सेवा, शुभ दिन।
2: श्रोताबेन, लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौं। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो। लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: 放心啊，要不愁你呢。
1: दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्सी कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साट्ने, मन बहलाउने र भावना साट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।
0: दुनियामै पाल्यो हल्लाई हल्लाई

0: 좋아요.
1: मौलिक श्लोक जुन बेला रातभरी जाँतो पेल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आज भोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

0: यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख, हाँसो, बिछोड, मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति बन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनितासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदा माग्छु। नमस्कार।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ, नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सुकुम्बासी बस्तीका विस्थापित बालबालिकालाई साउनभित्र विद्यालय भर्ना गराउन सर्वोच्चको अन्तरिम आदेश। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडियो। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश। मुलुकभरि 8 वटा सुरुङ मार्ग निर्माणाधीन अवस्थामा 23 वटा सुरुङ मार्ग निर्माणको लागि अध्ययनको क्रममा। र दनखाको तामाकोशी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणको लागि चालू आर्थिक वर्ष 3,50,000 रूपियाँ रकम विनियोजन। खोर व्यवस्थापन र सबैवटाहरूमा फलफूलका बिरूवा रोपिने।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा।
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरेको छ। यो बाहेक अहिले मुलुकभरि 8 वटा सुरुङ मार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 वटा सुरुङ मार्ग निर्माणको लागि अध्ययनको क्रममा रहेका छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67.1 करोड रूपियाँ रकम विनियोजन गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 वटा सहित अहिले मुलुकमा 8 वटा सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्रहरूमा केन्द्र मातहत मुलुकभरिका सुरुङ मार्ग अध्ययन अनुसन्धान तथा निर्माण हुने क्रम जारी रहेको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मधेस दुर्द मार्गमा 7 वटा, सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे लेन डाँडा, महादेव चन्द्र, मभिर, देवी चौर, सिसौरा र मौरी भेर सुरुङ निर्माण भइरहेका छन्। सर्वोच्च अदालतले काठमाडौँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्दै उनीहरूलाई साउन मसन्तभित्र विद्यालयमा भर्ना गराउन सरकारका नाममा अन्तरिम आदेश जारी छ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एक इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतका प्रत्यक्षका नाममा यस्तो अन्तरिम आदेश दिएको हो। 18 साउनमा जारी भएको अन्तरिम आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय समेत भत्काइएकाले वा बस्ती विस्थापित हुँदा विद्यालय टाढा भई बालबालिका शिक्षाको हकबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। नेपालको संविधानको धारा 31 शिक्षाको हक, धारा 39 बालबालिकाको हक, धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हक र धारा 37 आवासको हकलाई ध्यानमा राख्दै अदालतले बालबालिकाको शैक्षिक निरन्तरताको लागि तत्काल व्यवस्था मिलाउन भनेको हो। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीको आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरूवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारीलाई भने उक्त निर्णय लागू हुने गरेको थिएन। सरूवा सन्तुलन कायम गर्न सेवा प्रभावकारी बनाउन वर्षौंदेखि एकै स्थानमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरूवा प्रणालीलाई व्यवस्थित गरेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक शुक्रबार अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा 5 विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कार्यसूची अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2013 पेश गर्नुहुनेछ। त्यसै गरी प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा सत र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। यस्तै महिला तथा बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। प्रहरीका अनुसार देशभर प्रत्येक दिन कम्तीमा 104 दुर्घटना हुन्छन्, जसमा 7 सर्वसाधारणले ज्यान गुमाउँछन् भने 18 गम्भीर घाइते हुन्छन्। ज्यान गुमाउने मध्ये अधिकांश 25 वर्ष माथिका पुरूष छन्। गम्भीर घाइते हुनुहरू पनि सोही उमेर समूहका छन्। 2077-78 यता 5 वर्षमा भएको दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्कले पनि दैनिक औसत 7 मृत्यु हुने गरेको देखाउँछ। यस अवधिमा 188,476 सवारी दुर्घटना भएकोमा 12,677 जनाको ज्यान गएको छ। त्यस्तै 32,604 गम्भीर घाइते हुनुभएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई सवारी दुर्घटना न्यूनीकरण गर्न के गर्नुपर्ला भनेर सोधेका छौं।
1: राम बाबुराम फैल भिनेपा 8 गोज 1 नम्बरमा प्रहरीले पनि अब यो ट्राफिक प्रहरीले पनि एकदम अब कडा गर्नु पर्यो। ड्राइभरले पनि खानु चलाउनु भएन, अनि यतापट्टि आफ्नो अब सुरक्षितले चलाउनु पर्यो, जतापट्टि अब हिँड्नु पर्ने भाङ धतुर यतापट्टि केही खानु भएन।
5: मेरो नाम गणेश बहादुर बस्ने। सवारी दुर्घटना बढ़िरहेको र ठाउँको ठाउँमा मान्छेहरू चाहिँ नै मरिरहेको अवस्था छ। न्यूनीकरण गर्नको लागि चाहिँ ट्राफिक व्यवस्थापनको नि लापरवाही हो कि गाउँघरतिरबाट म सक्छु भनेर मान्छे हिँडिरहेको हुन्छ, तर अब गाउँघरतिर चलाउने मान्छेहरू सहरतिर छिर्दाखेरि अलि आत्तिएको अवस्था पनि देखिन्छ। अनि सवारीहरूलाई चाहिँ कतिको सुचारू छ भन्ने कुरा मूल्याङ्कन नगरिकन चलाउँदाखेरि पनि सवारी दुर्घटना हुन जान्छ। अब जनसचेतनाको पनि कमी हो कि भन्ने लाग्छ मलाई चाहिँ। अनि बाटोको जेब्रा क्रसिङबाट काट्नुपर्छ भन्ने कुरा पनि अलि मूल्याङ्कन गर्न सवारीहरू पनि प्राय यसो दुर्घटना भइरहेका छन्। सवारी नै दुर्घटना हुँदाखेरि पनि अब पहिला बाटो कस्तो छ भनेर मूल्याङ्कन गरेर पनि हिँड्नुपर्ने हुन्छ। अनि हतार हतारमा हिँड्ने बानी छ अलि छिटो जान्छु बुझ्छु भनेर त्यो पनि नभएर अलि सोचेर हिँड्नुपर्ने अनि पर्खेर हिँड्नुपर्ने पनि देखिन्छ।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। ललितपुरको ग्वारकोटमा बस दुर्घटनामा परेर दोलखाका एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका 40 वर्षीय जेनिसा लामा रहनु भएको प्रहरीले जनाएको छ। बिहिबार कोटेश्वरबाट सार्डु बाटोतर्फ जाँदै गरेको 2X3590 नम्बरको बस ग्वारको स्थित पुलको पर्खालमा ठोकिँदा उहाँको मृत्यु भएको हो। उपचारको क्रममा उहाँको बीएनडी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका एसपी नरेन्द्र सुवेदीले जानकारी दिनुभयो। भक्तपुर कलंकी रोडमा चल्ने मध्यपुर यातायातको बस दुर्घटना हुँदा 18 जना घाइते हुनुभएको छ। घाइतेको गुवारको स्थित बीएनडी र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। बस चालक काभ्रेको टेम्बल गाउँपालिका 3 घर भएका 36 वर्षीय लासी तमाङलाई प्रहरी वीर सार्डुबाटले पक्राउ गरेको छ। जिल्ला पशु सेवा कार्यालय दोलखाले गत वर्ष 2,38,000 भन्दा बढ़ी पशुहरूमा खोप लगाएको जनाएको छ। कार्यालयले गत आर्थिक वर्ष 2082-83 गाईवस्तुमा लाग्ने विभिन्न रोग विरूद्धको 2,38,686 खोप लगाएको पशु सेवा कार्यालय दोलखाका प्रमुख डाक्टर मदन भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालयले भेडा तथा बाख्रामा लाग्ने पीपीआर रोग विरूद्धको खोप 2,00,000 गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग विरूद्धको 12,375 गाईवस्तुमा लाग्ने खुरेट रोग विरूद्धको 26,000 र रेबिज रोग विरूद्धको 311 खोप लगाइएको हो। दोलखाको तामाखोसी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि चालू आर्थिक वर्ष 3,50,000 रूपियाँ रकम विनियोजन गरेको छ। जिल्लाको तामाखोसी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि चालू आर्थिक वर्ष 2083-84 3,50,000 रूपियाँ रकम विनियोजन गरिएको हो। पालिकाले उक्त रकम बाँदर नियन्त्रणको लागि सामुदायिक वनसँग सहकारी गरी खोर व्यवस्थापन र पालिकाका सबै ओडाहरूमा फलफूलका बिरूवा रोप्न खर्च गर्ने पालिकाले जनाएको छ। काभ्रेको पनौती नगरपालिकाले नगरवासीका लागि सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अन्धोपन न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउने भएको

वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्व अनुमान महाशाखाको अनुसार हाल मनसूनको निम्न चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। हाल बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका साथै कोशी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा साधारणतया बदली हुनेछ। मध्य प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली हुनेछ। बागमती कर्णाली र कर्णाली प्रदेशका केही तथा कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सुकुम्बासी बस्तीका विस्थापित बाल बालिकालाई साउनभित्र विद्यालय भर्ना गराउन सर्वोच्चको अन्तरिम आदेश। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडियो। नागढुङ्गा सिज्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्गको युगमा प्रवेश। मुलुकभरि 8 सुरुङ मार्ग निर्माणाधीन अवस्थामा 23 सुरुङ मार्ग निर्माणको लागि अध्ययनका क्रममा। र दलखाको तामाकोशी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणको लागि चालु आर्थिक वर्ष 3,50,000 रूपियाँ रकम विनियोजन। खोर व्यवस्थापन र सबै वडाहरूमा फलफूलका बिरूवा रोपिने। हवस् त सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
2: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्टरनेसनल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि?
2: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841-5779-69।
1: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-39-9292।
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर। हाम्रा सेवा तथा सुविधाहरू:
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान, व्यवसायी, मजदूर, कर्मचारी, युवा महिला तथा न्यायप्रेमी दाजुभाई तथा दिदीबहिनीहरू, यदि तपाईहरू बैंक, सहकारी वा लघु वित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ, पटक पटक ताकेता, धम्की, सार्वजनिक 35 दिने सूचना, कालो सूची, धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन, शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ। यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोलटोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ। हामी कसैसँग झगडा गर्न होइन, न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ। आउनुहोस्, आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौं। वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्ति अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला, बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी, मिति 2083 श्रावण 23 गते, स्थान चरीकोट सादो बाटो, समय बिहान 11 बजे, आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा।
2: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 22 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा सबै अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने, सुकुम्बासी बस्तीका विस्थापित बालबालिकालाई साउनभित्र विद्यालय भर्ना गराउन सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभाको बैठक आज बस्दै लखनदेहीको बाँध भत्किँदा सर्लाहीमा 1500 बिघा धान खेत डुबानमा लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। लखनदेहीको बाँध भत्किँदा सर्लाहीमा 1500 बिघा धान खेत डुबानमा लखनदेही खोला को बाँध भत्किएपछि आएको बाढ़ीले सर्लाहीको मंगलवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब 1500 बिघा धान खेत डुबनमा परेको छ। भर्खरै रोपिएको धान बाली डुबनमा परेपछि किसान चिन्तित बन्न भएको छ। सोमबार राति आएको बाढ़ीले कौडेना गाउँपालिका 5 छपैया स्थित बाँध भत्किएपछि बाढ़ी बस्ती र खेतमा पसेको हो। कौडेना 5 छपकैयामा करिब 800 बिघा, मंगलवा नगरपालिका 6 खुटौनामा 500 बिघा र वडा नम्बर 5 भाडसरमा 300 बिघा धानखेत डुबानमा परेको हो। बाढ़ीले खेत मात्र होइन केही घर र गोठ समेत प्रभावित भएका छन्। 4 दिनदेखि डुबान रहेकाले जनजीवन कष्ट पूर्ण बनेको बताइएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। प्रतिनिधि सभाको आज बैठक बस्दै संघीय संसद प्रतिनिधि सभाको बैठक आज 1 बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा 5 विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कार्यसूची अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। त्यसै गरी प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा सत र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहतदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। आठवटा सुरुङ मार्ग बन्दै 23 अध्ययनको क्रममा नागडुंगा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभर 8 सुरुङ मार्ग निर्माण भइरहेका छन् भने प्रस्तावित 23 सुरुङ मार्ग निर्माणको लागि अध्ययनका क्रममा रहेका छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भावित अध्ययन, विस्तृत परियोजना प्रतिवेदन लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67.1 करोड़ रूपियाँ रकम विनियोजन गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजना 7 सहित अहिले मुलुकभर 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्रमा तहत मुलुकभरिका सुरुङ मार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्दछन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मधेस द्रुत मार्ग 7 सिद्धार्थ राजमार्ग मा सिद्धा बाबा सुरुङ मार्ग निर्माण भइरहेको जानकारी दिनुभयो। यो खबर आज गोर्खापत्रले लेखेको छ।
सुकुम्बासीको बस्तीका विस्थापित बाल बालिकालाई साउनभित्र विद्यालय भर्ना गराउँदा सर्वोच्चको अन्तरिम आदेश। सर्वोच्च अदालतले काठमाण्डुका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बाल बालिकाको शिक्षाको हक सुनिश्चित गर्दै उनीहरूलाई साउन मसन्तभित्र विद्यालय भर्ना गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायतका प्रत्यक्षीका नाममा यस्तो अन्तरिम आदेश दिएको हो। 18 साउनमा जारी भएको अन्तरिम आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय समेत भत्काइएको वा बस्ती विस्थापित हुँदा विद्यालय टाढा भई बाल बालिका शिक्षाको हकबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। नेपालको संविधानको धारा 31 शिक्षाको हक, धारा 39 बाल बालिकाको हक, धारा 16 र समानतापूर्वक बाँच्न पाउने हक र धारा 37 आवासको हकलाई ध्यानमा राख्दै अदालतले बाल बालिकाको शैक्षिक निरन्तरताको लागि तत्काल व्यवस्था मिलाउन भनेको हो। अदालतले निर्देशनात्मक आदेशमा भनेको छ, भर्ना नभएका विस्थापित बाल बालिकालाई साउन मसान्तभित्र शैक्षिक सत्रको शुरूआतमा विद्यालय भर्ना हुने वातावरण मिलाउनुहोस्। त्यस्तै नजिकैको विद्यालय मा अनिवार्य र निशुल्क भर्ना सहित निशुल्क पाठ्य पुस्तक, यातायात पोषक, शैक्षिक सामग्री र मनोसामाजिक परामर्श, अपाङ्गता भएका बाल बालिकाको लागि सहायक सुविधा उपलब्ध गराउनु पर्ने र थप असर पर्ने अवस्थामा आवश्यकता अनुसार आवासीय शिक्षाको समेत व्यवस्था गर्न भनिएको छ। यसै गरी सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, वृद्ध वृद्ध, बाल बालिका र बिरामीका लागि निर्माण गरिएका अस्थायी आवास स्थानमा उनीहरूको फरक आवश्यकता सम्बोधन हुने गरी गुणस्तरीय बसोबास र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन पनि अदालतले भनेको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। अब सधैँ दुर्गममा मात्रै बस्नु नपर्ने, सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरुवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरुवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगम सरोह हुन थालेको छ। यसअघि पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा नै बस्न बाध्य थिए। यो खबर आज गोर्खापत्रले लेखेको छ। देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल मनसुनको निम्न चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। मधेस तथा कोशी लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। महाशाखाको अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। ललितपुरको ग्वारकोमा बस दुर्घटनामा परेर मृत्यु भएकी महिलाको परिचय खुलेको छ। मृत्यु हुनेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका 40 वर्षीय जेनिसा लामा रहनु भएको छ। बिहिबार कोटेश्वरबाट सातडुबादुतर्फ जाँदै गरेको बा 2X3590 नम्बरको बस ग्वारको स्थित पुलको पर्खालमा ठोकिएर दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो। उपचारको क्रममा उहाँको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो। भक्तपुर कलंकी रोडमा चल्ने मध्यपुर यातायातको बस दुर्घटना हुँदा 18 घाइते हुनु भएको छ। घाइतेहरूको ग्वारको स्थित बीएनडी र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। बस चालक काभ्रेको तेमल गाउँपालिका 3 घर भएका 36 वर्षीय लासी तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला पशु सेवा कार्यालय दोलखाले गत वर्ष 2,38,000 भन्दा बढ़ी पशुहरूमा खोप लगाएको जनाएको छ। कार्यालयले गत आर्थिक वर्ष 2082-83 गाईवस्तुमा लाग्ने विभिन्न रोग विरूद्धको 2,38,686 खोप लगाएको जिल्ला पशु सेवा कार्यालय दोलखाका प्रमुख डाक्टर मदन भण्डारीले जानकारी दिनुभयो। उहाँको अनुसार कार्यालयले भेड़ा तथा बाख्रामा लाग्ने पीपीआर रोग विरूद्धको खोप 2,00,000 गाई भैंसीमा लाग्ने लम्पी स्किन रोग विरूद्धको 12,375 गाईवस्तुमा लाग्ने खुरेत रोग विरूद्धको 26,000 र रेबिज रोग विरूद्धको 311 खोप लगाएको हो। दुलाखाको तामाकोशी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि चालू आर्थिक वर्ष 3,50,000 रूपियाँ रकम विनियोजन गरेको छ। जिल्लाको तामाकोशी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि चालू आर्थिक वर्ष 2082-83 3,50,000 रूपियाँ रकम विनियोजन गरेको हो। पालिकाले उक्त रकम बाँदर नियन्त्रणको लागि सामुदायिक वनसँग सहकारी गरी फोहोर व्यवस्थापन र पालिकाका सबै वडाहरूमा फलफूलका बिरुवा रोप्न खर्च गर्ने जनाएको छ। सिन्धुली जिल्लामा एक वर्षमा 102 विपदबाट प्रभावित किसानलाई राहत उपलब्ध गराइएको छ। आर्थिक वर्ष 2082-83 कृषि क्षेत्रमा विपदबाट क्षति बिहोरेका किसानलाई कृषि विकास कार्यालय सिन्धुलीले 22,00,000 बढ़ी राहत वितरण गरेको हो। बागमती प्रदेश सरकारको सहयोगमा 22,33,669 रूपियाँ राहत वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो। उहाँको अनुसार फागुन महिनाको हावापानी असोजमा आएको बाढ़ी पहिरो तथा चैत महिनाको असिना पानीबाट कृषि बालीमा क्षति पुगेका किसानहरूलाई राहत वितरण गरिएको हो। नेकपा एमाले जिल्ला कमिटी रामेछापको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले विभिन्न सांगठनिक निर्णयहरू गरेको छ। जिल्ला कमिटिका अध्यक्ष पुरूषोत्तम कडरियाको अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज माधव प्रसाद ढुंगेलको सभापतित्वमा बसेको बैठकले मन्थली नगरपालिका एक आकाश स्थित नवनिर्मित जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनको यही साउन 22 गते आज उद्घाटन गर्ने निर्णय भएको छ। पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भवन उद्घाटन तथा मिशन पार्टी जागरण अभियानको शुरूआत गरिने नेकपा एमाले रामेछापले जनाएको छ। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
3: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: जागिर खाने मौका त आएको थियो नि तर
5: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
4: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
5: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
6: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरिकोट दोलखा
8: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
7: साथै यहाँ उत्कृष्ट

0: हो हौ के को लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनटमा केक बन्छ ल्याउने
1: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ
2: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिमटेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
1: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बासेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
4: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
4: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
6: नमस्कार म डाक्टर जयप्रकाश अग्रवाल पुनः यहाँको समक्षमा अध्यात्म र विज्ञानलाई लिँदै साइन्स एन्ड स्पिरिचुअलिटीलाई कम्बाइन गर्दै आजको सामनेमा सनातन धर्मको सिद्धान्तहरू हाम्रा साइन्टिफिक हो अनि हाम्रो भित्र जुन पिस अफ माइन्ड हामीले खोजिरहेको छौँ त्यो कसरी पाउने हो त्यो विषय लिएर पुनः यहाँको समक्ष उपस्थित भएको छु गत दुईटा एपिसोडमा हामीले पिस अफ माइन्डको कुरा गर्यौँ त्यसमा हामी एउटा निर्णयमा पुग्यौँ कि जबसम्म मनको शान्ति छैन जीवनमा हामीले यो आनन्दमय जीवन बिताउन सक्दैन जीवनमा सबभन्दा आवश्यक पिस अफ माइन्ड हो अनि त्यो पिस अफ माइन्डलाई पाउनु लागि मनको भेलोसिटी घटाउनु पर्यो मनको स्पिड घटाउनु पर्यो आज पनि मानिसले भन्छ मनलाई शुद्ध गर्नु मनलाई कसरी शुद्ध गर्ने हो सज्जन हो मैले हजुरलाई पहिला पनि यो कुरा राखेको थिएँ मनभित्र ब्रेन छैन जो हामी लेक्चर दिन्छौँ त्यो त ब्रेनमा जान्छ मनलाई त छुँदै छुँदैन त्यसले र हाम्रो जति धार्मिक लेक्चर छ किताबको पठन पाठन छ त्यसले हाम्रो बुद्धिलाई तिखो बनाउँछ ब्रेनभित्र अन्डरस्ट्यान्डिङ दिन्छ तर मन जसमा ब्रेन छैन त्यसलाई कसरी स्वच्छ पार्ने कसरी शुद्ध पार्ने

मन र ब्रेनको कुरा गरौँ भने एउटा कम्प्युटरको जसरी हार्डवेयर हुन्छ सफ्टवेयर हुन्छ, हार्डवेयर ब्रेन हो, सफ्टवेयर मन हो, माइन्ड हो। र कम्प्युटरभित्रको भाइरस पसिहाल्यो भने त्यो कम्प्युटरले लेक्चर दिए त्यो भाइरस हट्दैन। त्यसको लागि के गर्नु पर्यो, हामीले एन्टिभाइरस हालेपछि त्यो अटोमेटिक हराउँछ। त्यसरी नै यो मनलाई शुद्ध गर्नु लागि, मनलाई स्वच्छ गर्नु लागि एउटा एन्टिभाइरस हुनु पर्यो। त्यो एन्टिभाइरस हामीभित्र के छ, कसरी छ, त्यो अहिले हामी एपिसोडमा अगाडि बढ्दै त्यो कुरा गर्नेछौँ। हाम्रो मानव धर्मका संस्थापक प्रणेता सतपालजी महाराजले एउटा कुरा राम्रो राख्नुभयो मनलाई शुद्ध लिएर। सजिलो एउटा कुरा म यहाँलाई थप्न चाहन्छु, यो मानव धर्म सन्देशको मतलब कुनै एउटा धार्मिक नयाँ धर्मको प्रचार होइन, यो हाम्रो आध्यात्मिक क्रान्ति हामी एउटा गर्दैछौँ। धर्महरूलाई वास्तवमा धर्मको इसेन्स के छ त्यो बुझाएर यो विभिन्न धर्महरूको झगडालाई एउटा प्लेटफर्ममा ल्याउने हाम्रो उद्देश्य हो। मैले एउटा कथा सुनेको थिएँ, त्यो कथा हाम्रो मानव धर्ममाथि फिट हुन्छ। एउटा टिचरले आफ्ना स्टुडेन्ट्सहरूलाई, तिनजना स्टुडेन्ट थियो, एउटा हिन्दू थियो, एउटा मुस्लिम थियो, एउटा क्रिस्चियन थियो, सेरिपाको नोट दिएछ, तिमीलाई जे इच्छा लाग्छ तिमीलाई लिनु भनेर। त्यो तिनजना स्टुडेन्टमा झगडा हुन थाल्यो। अङ्ग्रेजले भन्यो वाटरमेलन ल्याउनुपर्छ, मलाई वाटरमेलन पर्छ। हिन्दूले भन्यो होइन तरबुज खानुपर्छ। मुस्लिमले भन्यो होइन यो आँपको सिजन हो, आँप खानुपर्छ। अब आँप खाने हो कि तरबुज खाने हो कि वाटरमेलन खाने हो, तिनजना झगडा हुन थाल्यो। नोट एउटा छ त्यसैबाट ल्याउनु पर्ने हो। टिचर फर्केर आउँदा त तिनजना कहाँ खाने, झगडा पो गरिरहेको, शान्तिको बदले अशान्ति भइरहेको छ। टिचरले यसो उनीहरूको झगडा सुन्यो भने 100 रुपियाँको नोट मलाई फर्काउ, म ल्याइदिन्छु तिमीलाई। सर हामी तिनैजनालाई कसरी सन्तुष्ट गर्नुहुन्छ, पर्ख भनेर जानुभयो बजारमा, एउटा तरबुज किनेर ल्याउनुभयो, अङ्ग्रेजलाई सोध्नुभयो तिमीले खोजेको वाटरमेलन यही होइन हो यही हो भनेर। हिन्दूको तरबुज त्यही रहेछ, मुस्लिममा फारसीमा त्यसलाई आप भन्दो रहेछ, चिज एउटा रहेछ, झगडा भाषाको रहेछ। आज जति पनि धर्मका सम्प्रदायहरू छन्, धार्मिक पुस्तकहरू छन्, स्क्रिप्चर्सहरू छन्, हजुरले त्यसलाई गहिरो अध्ययन गर्नुभयो भने सबैले एउटै शक्तिको कुरा गरेको छ, एउटै भगवान्को कुरा गरेको छ, एउटै त्यो ईश्वरीय ज्योतिको कुरा गरेको छ। त्यसलाई व्याख्या गर्दाखेरि, विभिन्न भाषाको उपयोग गर्दाखेरि अलग अलग पन्थको रचना भयो। र आरतीमा गाइन्छ नाना पन्थ जगतमै निज निज गुण गावे, सबका सार बताकर गुरु मार्ग लावे। जो महापुरुष हुन्छ, जो सद्गुरु हुन्छ अरे, उसले सबै धर्मको इसेन्स त्यो प्र्याक्टिकल कुरोलाई प्र्याक्टिकल एक्सपिरियन्स गरिदिन्छ। र म जुन लाइटको चर्चा हजुरहरूलाई गर्दै थिएँ कि हाम्रो भित्रमा त्यो इनर्जी, त्यो जो चेतना छ, जो शक्ति छ, जसलाई हामीले आत्मा भन्छौँ, इनर्जी भन्छौँ, त्यो लाइटको रूपमा छ। र देवी पुराणमा पनि हामी वन्दना गर्छौँ, या देवी सर्वभूतेषु ज्योति रूपेण संस्थिता नमतस्य नमतस्य नमतस्य नमो नमः, कि हे देवी तिमी ज्योति रूपमा हाम्रो भित्रमा स्थित छ। र सजनो त्यो ज्योतिलाई हामीले देख्न नसकेको कारण के भन्दाखेरि, हाम्रो भित्रको आँखा बिग्रेको छ, त्यसमा फुलो परेको छ। बाहिरको आँखामा क्याट्रक पऱ्यो भने मान्छेले देख्दैन, डक्टरले क्याट्रक अपरेसन गरेर जाती गरिदिएपछि उसले देख्न थाल्छ। ठिक त्यस्तै हाम्रो भित्रको त्यो आँखामा क्याट्रक परेको छ। साइन्टिफिकली कुरा गरौँ भने त्यो पोइन्ट इनएक्टिभ भएको छ, त्यो एक्टिभेट भइदियो भने, त्यो आँखा एक्टिभेट भइदियो भने हामीले भित्र, आफ्नै भित्र त्यो ईश्वरको भरको ज्योतिलाई प्र्याक्टिकली देख्न सक्छौँ। अब त्यो आँखा कहाँनिर छ त, कतिले भन्छ आँखा यहाँनिर छ, सजनो यो भ्रुकुटीको मध्यमा छ भनेर भन्छ। भ्रुकुटीको मध्यमा जुन ग्ल्यान्ड छ, त्यो ग्ल्यान्डलाई मेडिकल साइन्समा पिट्युटरी ग्ल्यान्ड भन्छ। त्यो पिट्युटरी ग्ल्यान्डमा हेर्ने क्षमता छैन, र हामी टिको यहाँ लगाउँछौँ भ्रुकुटीको बीचमा, उद्देश्य के भन्दाखेरि बुझाउनु लागि कि यहाँ थलाई छ भनेर। त थलाई वास्तवमा यहाँ छैन, यसको पछाडि छ। अब पछाडि खोपेर त हामी लगाउन सक्दैनौँ, छेद पारेर त लगाउन सक्दैन भनेर हामीले बाहिर टिको लगाउँछौँ। तर एक्चुली थलाई कहाँनिर छ भन्दाखेरि, बाइबलमा त्यसलाई सिङ्गल आई भनेको छ। सिङ्गल आई भनेको दुईटा आँखा एउटा भइदिने, यसको मतलब यो होइन एउटा आँखा फुटाइदियो भने एक आँखाले त्यो ज्योति देख्छ भनेको होइन। बाइबलमा लेख भनेको छ इफ दाइन आई बी सिङ्गल यो बडी सेल बी फुल अफ लाइट, तिम्रो आँखा एउटा भइदियो भने तिमीले त्यो ज्योति दर्शन गर्छौ। गीतामा
दिव्य नेत्र देह खोल्यो भने तिमी त्यो ज्योतिको दर्शन गर्छौ भन्छौ। विभिन्न धर्मशास्त्रमा त्यस्तै पारा व्याख्या गरेको छ कि तिम्रो त्यो शिव नेत्र खुल्यो भने तिमीले त्यो प्रभुको ज्योति शिवको ज्योतिमय स्वरूपलाई देख्छौ भनेर। तर त्यो ज्योतिलाई देख्नु लागि त्यो थर्ड आई कहाँनिर छ भन्दाखेरि सिङ्गल आई भनेको के अर्थ भन्दाखेरि यो हेर्ने क्षमता हाम्रो आँखामा छ, आँखामा पनि वास्तवमा छैन, अप्टिक नर्भमा छ भन्छ साइन्सले, मेडिकल साइन्सले। एउटा अप्टिक नर्भ देब्रे आँखामा कनेक्ट भएकोले देब्रे आँखालाई देख्छ, एउटा अप्टिक नर्भ दाहिने आँखामा कनेक्ट भएकोले दाहिने आँखालाई देख्छ। हेर्ने पावर आँखामा छैन, अप्टिक नर्भमा छ। त्यो अप्टिक नर्भ दुई ठाउँमा कनेक्ट भएकोले हाम्रो दुईटा आँखाले देख्ने काम गर्छ। त्यो दुईटा अप्टिक नर्भ यसरी मिलेर यो हामी जहाँ टिको लगाउँछौँ त्यसको करिब चार अङ्गुल पछि गएर पिनियल ग्ल्यान्डको छेउमा आपसमा मिल्दछ, इन्टरसेक्ट गर्दैछ, एक दुसरालाई जोइन गर्दैछ। त्यो जोइनिङ पोइन्ट चाहिँ थर्ड आईको पोइन्ट हो पिनियल ग्ल्यान्डको छेउमा। त्यो थर्ड आईले ईश्वरको ज्योतिलाई देख्छ। त्यो माइक्रोस्कोपिक आई हो, त्यो एउटा डिभाइन माइक्रोस्कोप हो जसको द्वारा हामी त्यो सूक्ष्माति सूक्ष्म इनर्जी जो हाम्रो भित्रमा लाइट र साउन्डको रूपमा छ त्यसलाई प्र्याक्टिकली देख्न सक्छौ। र त्यो त्यसैलाई नि हामीले जब त्यो व्रत बन्द गर्छौ जनेऊ संस्कार गरेको बेला त्यही थर्ड आईलाई खोल्न लागि हामीले उपनयन संस्कार भनेर गर्यौं। त्यसको नाम टेक्निकली हामी उपनयन संस्कार भन्छौ। उपनयन भनेको नयन भनेको आँखा हो, उपनयन भनेको तेस्रो आँखा हो। जसरी हामी राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री उप प्रधानमन्त्री प्रमुख उप प्रमुख भन्छौ ठिक त्यसरी नै नयन र उपनयन भनेको नयन यो दुईटा आँखा भए उपनयन तेस्रो आँखा भए। र त्यो उपनयनको बेलामा गायत्री मन्त्र सिकाउँदाखेरि गुरुले आचार्यले तेस्रो नेत्रलाई जागृत गरेर थर्ड पोइन्ट आईलाई एक्टिभेट गरेर भित्र ज्योतिको दर्शन गराउँथ्यो अनि त्यहाँबाट उसको मेडिटेसन सुरु हुन्थ्यो, साधना सुरु हुन्थ्यो, मनलाई जित्ने प्रयास र क्रम स्टार्ट हुन्थ्यो। आज हामीले त्यो थर्ड आई नखोलिकन उपनयन संस्कारलाई कम्प्लिट मान्छौ। सजनो कम्प्लिट त्यति बेला हुन्छ जब त्यो जनेऊ संस्कारको बेलामा थर्ड आई पनि खुल्छ। त्यहाँबाट त्यो साधना गरे भने यो मनको कन्ट्रोल भएर आउँछ, पीस अफ माइन्ड आउँछ अनि मनलाई जति जित्यौं त्यति हाम्रो जीवनमा हाम्रो जीवन खिलेर आउँछ, आनन्दमय हुन्छ। मैले हजुरलाई पहिलो एपिसोडमा कुरा गरेको थिएँ कि जसरी पिक्चर हेर्दाखेरि पिक्चरले हाम्रो मनलाई रोकिदियो भने हामी एक किसिमको इन्जोयमेन्ट महसुस गर्छौँ। पिक्चरले मनलाई रोकिदिएन भने बोरिङ भयो भन्छौँ हामी। र वास्तवमा आनन्दको परिभाषा हो, तपाईँको मन जति बेसी कन्सन्ट्रेटेड छ हजुर त्यति नै आनन्दित हुनुहुन्छ। हजुरको मन जति कम कन्सन्ट्रेटेड छ त्यति नै हजुर अशान्ति महसुस गर्नुहुन्छ। शान्ति र अशान्ति मनको स्थिति हो। मन बिटामा छ भने आसान छ, अल्फामा गयो भने अलिकति शान्ति भयो, थिटामा गयो भने अझै शान्त भयो, डेल्टामा गयो त ऊ त पूर्ण शान्तिलाई प्राप्त गर्यो। यो अवस्था टेक्निकली सिस्टमको अन्तर्गत हो। त्यसलाई यो चिज पायो भने मन शान्त हुन्छ, यो नपायो भने मन अशान्ति हुन्छ भने यो बाहिरको कल्पना मात्रै हो, त्यो टेम्पररी फेज हो। वास्तवमा मनको शान्ति टेक्निकली मनको डेल्टा अवस्था हो, थिटा अवस्था हो। र म हजुरलाई भन्दै थिएँ त्यो थर्ड आई त्यहाँनिर छ जहाँ हाम्रो दुईटा अप्टिक नर्भ्स मिल्दैछ, त्यो पोइन्टलाई एक्टिभेट गर्ने क्षमता त्यो पावर महापुरुषमा हुन्छ। र जसले त्यो थर्ड आईलाई एक्टिभेट गरेर त्यसलाई खोलेर हामीलाई भगवानको ज्योतिलाई प्र्याक्टिकली देखाउन सक्छ त्यो समयको सच्चा सद्गुरु हो। आँखा बन्द गरेर गुरु बनाउनु हुँदैन, आँखा बन्द गरेर कुनै धर्ममा लाग्नु हुँदैन, त्यो ज्योतिलाई देखाउने क्षमता

0: के बड़े कलवार, तिनके मुंह काले होंगे साईं के दरबार। कथनी मीठी खांड से करनी बिस्की लोए, कथनी छोड़ करनी करे तो विषय अमृत होए। कि भाने को कुरालाई प्रैक्टिकली गर्नु सिक्नु पर्यो र त्यसको लागि हामीले त्यस्तो गुरु को खोजी गर्नु पर्यो जसले हामीलाई छलाई खोलिदिन्छ। त्यो त्यस्तो गुरु पाइदैन, त्यस्तो संस्था अहिले हुँदैन भन्ने हजुरले छ भने हाम्रो नेपाल मानव धर्म सेवा समितिमा त्यो थलाईलाई प्र्याक्टिकली खोलेर भित्र त्यो ज्योतिको दर्शन गराइन्छ। मैले गरेको छु, आँखा बन्द गर्दा मैले अँधेरो देख्दिन, म लाइट देख्छु। त्यो मेरो लागि मात्र होइन, जसले पनि त्यो थलाई खुलेपछि आँखा बन्द गरेपछि लाइट देख्छ, एकजना होइन हजारौंले त्यो लाइटलाई देख्न पायो, त्यो केही चमत्कार होइन सजनो, त्यो महापुरुषको शक्ति हो। बुद्धले आफ्ना भक्तलाई देखाए, क्राइस्टले आफ्ना भक्तलाई देखाए, मोहम्मद साहबले आफ्ना भक्तलाई देखाए, नानकले आफ्नो भक्तलाई देखाए, महावीर स्वामीले आफ्नो भक्तलाई देखाए, भगवान कृष्णले द्वापर युगमा आफ्ना भक्तलाई गोपी ग्वालहरूलाई त्यो अनुभव गराए, भगवान रामले त्रेता युगमा वानर भालुलाई आफ्ना भक्तलाई अनुभव गराए। समयमा जहिले पनि महापुरुष आयो उसको पहिचान यही हो, उसले प्र्याक्टिकली त्यो ज्योतिको दर्शन गराउन सक्छ। छोरी मात्रै सुनारूले सन्तुष्ट गर्दैन र आज पनि यो त्यो ज्योतिलाई हामीले देख्यो र त्यसको प्र्याक्टिस गर्यो भने, किनभने औषधि लिएर मात्रै रोग निको हुँदैन, औषधिलाई सेवन गर्नुपर्छ। हजुरले त्यो थलाई खोले त्यो ज्योति ध्यान गर्नुभयो भने यति थुप्रो जीवनमा लाभ हुँदो रहेछ, जीवन यति मस्त बन्दो रहेछ कि कल्पना गरेर साध्य छैन। त्यसको फाइदा के को हुन्छ भनेर म दुई चारवटा हजुरको सामने राख्दैछु। त्यसको त अनगणित त्यसको एडभान्टेजहरू छ, तर मैले दुई चारवटा हजुरको सामने राख्दैछु। मन कन्ट्रोल हुँदै जान्छ, जति प्र्याक्टिस गर्दै जानुहुन्छ मन बाँधिँदै जान्छ, अनि मनको जुन सर्पष्ट त्यहाँ चारैपट्टि मनको त्यो तरङ्गहरू फैलिएको छ त्यो सबै एकत्रित हुन जान्छ, कन्सेन्ट्रेट हुन जान्छ। जसरी हामीले एउटा म्याग्निफाइङ ग्लास राखेर सूर्यको किरणहरूलाई त्यसमा अगाडि गर्यो भने त्यसले जम्मैले एकत्रित गरेर त्यो कागज राखेको पनि जलाइदिन्छ, त्यो अग्निलाई प्रकट गरिदिन्छ, सूर्यको अग्नि कति टाढो छ त्यसलाई प्रकट गरिदिन्छ। त्यसरी नै त्यो थलाईले जब त्यसको हामी साधन गर्छौं यो मन एकाग्र हुँदै जान्छ, अनि एकाग्र जति भयो यो मन त्यति नै यो मनले लेजरको रूप लिन्छ। हजुरले लेजरको बारेमा सुन्नुभएको छ, अहिले लेजरको जमाना हो, लेजरको थुप्रो महिमा हजुरले साइन्समा टिभीतिर युट्युबतिर सुन्नु पाउनुहुन्छ। लेजर के हो त, एउटा साधारण रोशनीमा लाइटमा अनि लेजरमा के फरक छ? यो लाइट जो हाम्रो बाहिर छ त्यसको तरङ्गहरू सर्पष्ट छ, त्यही तरङ्गहरूलाई कन्सन्ट्रेट गरेर एउटा लेजरमा बनाइदियो भने त्यो लेजरले अचम्बको विश्वास नलाग्न सक्ने कामहरू महान कार्यहरू गरिरहेको छ। अहिले अपरेसन लेजर बिमबाट हुँदैछ, त्यो मिसाइल्स रोक्ने लेजर बिम बनाउँदैछ, यहाँसम्म भन्छ कि त्यही लेजर बिमको जस्तै जब लक्ष्मणजी भगवान रामको लागि जान चाहनु भयो, माता सीतालाई उहाँले एउटा लक्ष्मण रेखा चाहन दिनु भयो अरे, आमै यो रेखाभित्र यो हजुर बसिदिनु भयो भने हजुरलाई केही आपत्ति आउँदैन भन्दै माता सीतालाई उहाँले भन्नुभयो, त्यसबाट बाहिर ननिस्किनु न। त्यो अहिलेको लेजर बिम त्यस्तै छ, लेजर बिमले एउटा बााउन्ड्री दियो भने त्यो भित्र कोही पस्न पाउँदैन। तर सजनो हाम्रा शास्त्रहरूमा जुन कुरो लेखेको छ साइन्सले त्यही कुरो प्रुभ गर्दैछ। हामीले शास्त्रमा भन्थ्यौँ सूर्य सात घोडामाथि हिँड्छ अरे, अहिले साइन्सले के भन्छ, त्यो रे अफ लाइटलाई जब हामी प्रिजमको थ्रुबाट पास गर्छौँ सेभेन कलर्स आउँछ, जसलाई भिबग्योर भन्छौँ हामी। कुरो भन्ने तरिका अलग थियो, अर्थ एउटै थियो, र त्यो जो लाइट हामी भित्र छ त्यसले पहिलो काम गर्छ मनको एकाग्रता बनाउँछ, त्यसमा कुनै कुरोलाई छेड्ने क्षमता हुन्छ। लेजर लाइटले जसलाई पनि छेडिदिन्छ, त्यसरी नै हाम्रो भिजन एक्सरे भिजन जस्तो हुन्छ। अनि तपाईँ जुन सब्जेक्टमा जुनै फिल्डमा हुनुहुन्छ त्यसमा तपाईँ टप गर्न सक्नुहुन्छ। क्लासमा एउटा स्टुडेन्ट फेल गर्छ एउटा टप गर्छ, दुईटामा के फरक छ? उसको मन एकाग्र थिएन, अर्काको मन एकाग्र छ। बन्दुक चलाउँदाखेरि जुन सिपाहीले यो तपाईँको राइफल कम्पिटिसनहरू हुन्छ, धनुषकालको कम्पिटिसन हुन्छ, जसको कन्सन्ट्रेसन लेभल जति हाई छ त्यो त्यति नै राम्रो खेल्छ। स्पोर्ट्समा पनि जुन प्लेयरको जति लेभल अफ कन्सन्ट्रेसन हाई छ ऊ त्यति नै राम्रो प्लेयर भइजान्छ कुनै पनि स्पोर्ट्स होस्। रियल कन्सन्ट्रेसन भन्ने कुरो मनको एकाग्रता हरेक फिल्डमा चाहिन्छ। जब हजुरले मनलाई एकाग्र गर्न सिक्नुभयो, हजुरले मनलाई कन्ट्रोल गरेर त्यसलाई लेजर बनाउने हजुरकोमा क्षमता आयो, हजुर भौतिक जगतमा कुनै पनि फिल्डमा टपमा पुग्न सक्नुहुन्छ। यो अचम्बाको क्षमता मन लेजर बनेपछि पाइन्छ। अनि मनलाई जब त्यो ज्योतिमा लगाउँदाखेरि यो मन बिस्तारै बिस्तारै त्यसमा कन्सन्ट्रेट हुँदै जान्छ। प्र्याक्टिस त गर्नु पर्यो, भनेको छ प्र्याक्टिस ब्रिङ्स पर्फेक्सन। अनि त्यसरी नै अर्को फाइदा के हुँदो रहेछ भन्दाखेरि हाम्रो ब्रेन पावर बढाउँदो रहेछ। यो ब्रेन पावरको विषयमा म कोही बेला हजुरलाई डिटेलमा कुरा गरौँला, आज म छोटकरी हजुरको सामने राख्दैछु। हाम्रो ब्रेनको 5% 5% पावर पनि हामीले युज गरेको छैन, 95% पावर हाम्रो ब्रेनको त्यस्तै थन्किएर बसेको छ। हामी भिखारी जस्तो भएर प्रे गरिरहन्छौँ, हे प्रभु मलाई यो गरिदिनु, हे देवता यो गरिदिनु, हे भगवान मलाई यो दिनु भनेर माग्ने भइरहेको छौँ। आफ्नो भित्रको पोटेन्सियल नजानेर माग्ने भएको हामी। मैले एउटा कथा जेनरली गर्ने गरेको छु, हजुरलाई आज फेरि दोहोऱ्याउँदैछु। एउटा भिखारी एउटा पहाड़को टुप्पामा बसेर भिख माग्थ्यो, भिख माग्दै उसको जीवन बितेर गयो। एक दिन उसको मृत्यु भएछ, छेउछेमेकी लगेर लास जलाइदियो। फर्केर आउँदा त्यो ठाउँ यहाँ मैला पार्यो, ऊ सधैँ यहाँ बस्थ्यो, अलिकति यसको माटो काटी टाँसिदेऊ भन्दाखेरि माटो तासा केही आवाज आयो तलबाट, खनेर हेर्दाखेरि ठुलो काग्री रहेछ तामाको, सुनको असर्किले भरेको। अरे भिखारी कति अभागी थियो, अनलक्की थियो, खजानामाथि बसेर भिख माग्यो, त्यो खजाना कोही दिन खनिहालेको भा, यसो कोट्याएको भा, कोही बेला यो माटो म पनि अलिकति टाँसेर सफा ठाउँ बस्छु भनेर कोट्याउनु खोजेको भा, उसले यो खजाना भेट्ने थियो, यो संसारको सबभन्दा धनी र प्रतिष्ठित व्यक्ति बन्ने थियो, माग्ने नभएर दिनेवाला भन्ने थियो। सजनो त्यही तपाईँ हाम्रो स्थिति हो, चाहे हामी कसै संसारको मानिससँग मागौँ, चाहे देवी देवतासँग मागौँ, चाहे भगवान्सँग मागौँ, माग्नु त माग्नै हो यहाँ फेरि। र फिलोसफरले भन्छ प्रेयर इज बेगिङ, प्रार्थना पनि बेगिङ हो। तिमीले त्यो कला सिकन बेग गर्नै नपरोस्, आफ्नो भित्रको खजाना प्रकट गरेपछि न तिमीलाई माग्नुपर्छ न बरु तिमी अरूलाई दिनेवाला भन्छौ। त्यो क्षमता तिम्रो भित्रमा डेभलप हुन्छ। र जब हजुरले त्यो ज्योतिको ध्यान गर्नुहुन्छ, मनलाई कन्सन्ट्रेट गर्दै जानुहुन्छ, हजुरको ब्रेन पावर जब खुल्छ, देब्रे र दाहिने ब्रेनको जब कम्बिनेसन हुन्छ, आज हामी एक खुट्टे भएको छौँ, देब्रे ब्रेनले बेसी काम गरेको छ, दाहिने ब्रेन 5-6% बेसी कसैको चलेको छैन भन्छ साइन्सले। तर जब त हजुरले त्यो ज्योतिको ध्यान गर्नुहुन्छ, दाहिने ब्रेनको न्युरोन्सहरू एक्टिभ हुँदै जान्छ। दाहिने ब्रेन हजुरको देब्रे ब्रेन जस्तै एक्टिभ भएर गएपछि हजुरको दुईटा ब्रेनको पावर जब डेभलप हुन्छ, संसारमा हजुर माग्ने नभएर दिनेवाला भन्नुहुन्छ। यो सत्य कुरा गरेको मैले हजुरलाई, यसकारण मेरो हजुरलाई निवेदन छ, यो जति कुरो मैले हजुरको समक्षमा तिनवटा एपिसोडमा राखेँ, यसलाई हल्का नलिनु होला। यो डाक्टरले के भन्दैछ एकखेप म प्र्याक्टिकल गरेर हेर्छु नि भनेर हेर्नुहोस्। जीवनका जति सुख तपाईँले कल्पना गरेको छ सबै पाइन्छ, आफ्नो भित्रको पोटेन्सियल प्रकट गर्नु पर्यो। हाम्रो भित्र अथाह क्षमता छ, र त सोक्रेट्सले भने हे म्यान नो दाई सेल्फ, आफूले आफूलाई चिन्न, आफ्नो भित्रको पोटेन्सियललाई, हामीले हाम्रो पोटेन्सियललाई त्यस्तै थन्काएर राखेको छौ। यो मनको भित्र जुन क्यापासिटी छ, सोलको जुन ताकत छ, ब्रेनको जुन ताकत छ, यो तिनवटा ताकतलाई हामीले थन्काएर राखेको छौँ। अरू जिउका एक्सर्साइज गरे, जिम गरेर बडीको ताकत बनायौं, सबै कुरोलाई ताकतवर बनायौं, तर सजिलो जुन मेन कुरो थियो हाम्रो ब्रेन माइन्ड र स्पिरिट, बुद्धि मन र आत्मा, यसको शक्तिलाई प्रकट गरेनौ, त्यतिको डोरमेन्ट राखिदिउँ र जीवनमा हामीले सुख पाएनौ। र मेरो हजुरलाई निवेदन छ कि त्यो साधनालाई, त्यो आत्मज्योतिलाई प्रकट गर्ने साधना हजुरले जसरी पनि सिक्नु पर्यो, त्यो साधना सिकाउने गुरुलाई खोज्नु पर्यो, त्यस्तो संस्थाहरू खोज्नु पर्यो। बाहिरको ज्योति देखाएर सन्तुष्ट नहुनला, बाहिरको भौतिक ज्योति त्यो आत्मज्योति होइन, त्यसको ध्यान गरेर मन कहिले पनि पर्मानेन्ट कन्ट्रोलमा आउँदैन, त्यो त मन भागिहाल्छ नि। अनि ध्यान बेसी गर्नु भने आँखा दुख्न थाल्छ, भित्रको ज्योतिमा त भन्छ नि आँखा बन्द गरेको छु मैले प्रभुको दर्शन पाइरहेको छु। कविहरूले सन्तले भन्यो हो कि अचरज देखा भारी साधो अचरज देखा भारी रे, बिन भूमि के महल बना है तामे ज्योति उजारी रे, अंधा देख देख सुख पावे बात बतावे सारी रे। कि आकाश को बीच में महल छ रे, बिल्डिंग छ रे, त्यसमा बत्ती जलिरहेको छ, अनि अन्धा मान्छेले आनन्द लिने भन्ने छ मैले यस्तो देखेँ भनेर। यो हाम्रो यसको भित्रमा त्रिकुटी महल भन्छौ, त्यहाँ त्यो जगमग त्यो ज्योति डिभाइन लाइट भर्गो ज्योति जलिरहेको छ। जब हाम्रो आँखा खुल्छ हामीले त्यो ज्योतिलाई देख्ने हो, अनि त्यो ध्यान गर्न थालेपछि हाम्रो अर्को जन्म भयो, त्यसलाई सेकेन्ड पुनर्जन्म भन्यो, सेकेन्ड बर्थ भन्यो। बाइबलमा के भनेको छ, इफ यु वान टु इन्टर द किङडम अफ गड यु हेभ टु बी बोर्न अगेन, तिमीले भगवानको साम्राज्यमा प्रवेश गर्न चाहन्छौ भने तिमीले फेरि जन्म लिनुपर्छ। त्यो मरेर अर्को आमाको गर्भमा आएर जन्म लिने कुरा होइन सजनो। हाम्रो यहाँ पनि द्विजको कुरा गर्छौ, द्विज भनेको दुईपल्ट जन्म लिने प्राणी हो मनुष्य। पहिलो जन्म आमाको गर्भबाट भयो जसबाट हामी यो मनुष्य शरीरमा आयौं, तर आएर पनि आफ्नो पोटेन्सियललाई चिनेनौ। त्यो मनलाई जित्ने कला नसिकेर मनको बन्धनमा फसेर अब दुखी भएर, मनको बन्धन भनेको जेल जस्तो हो। जेलमा हजुर जति बस्नुहोस् सेभेन स्टारको फेसिलिटी भए पनि आफूलाई मजा लाग्दैन, किन बन्धनमा छौ। स्वतन्त्र भएपछि कति मजा लाग्छ र मनको बन्धनबाट मुक्त हुने, पीस अफ माइन्डलाई प्राप्त गर्ने, मनको शक्तिलाई प्रकट गर्ने, ब्रेनको पावरलाई प्रकट गर्ने, त्यो आत्मज्ञानको साधना, त्यो मेटाफिजिकल मेडिटेसन। किनभने हामीले जति मान्छेले मेडिटेसन सिकाउँछ त्यो भौतिक मेडिटेसन सिकाउँछ, जहाँ ब्रेनको उपयोग छ, इन्द्रियहरूको प्रयोग गरिन्छ। वास्तवमा त्यो मेडिटेसनदेखि माथि एउटा मेटाफिजिकल मेडिटेसन छ, पराभौतिक ध्यान छ, जसमा बुद्धिको केही प्रयोग छैन, इन्द्रियको केही प्रयोग छैन। त्यो तेस्रो नेत्रबाट मनले त्यो ज्योतिको ध्यान गरेर बिस्तार बिस्तार आफूलाई त्यसले त्यो गर्दै जान्छ। मलाई एउटा सानो कथा याद आएर म हजुरसँग बिदा लिन्छु। एकपल्ट एकजना बहिनीको बिहा भएर गयो, ससुरालीमा बस्थ्यो, एउटा साधु आएछ। साधुले सोधेछ, बहिनी तिम्रो उमेर कति भयो भन्दा, मेरो उमेर 10 वर्ष भयो भने। तिम्रो श्रीमानको उमेर कति भयो भन्दा, उहाँ त 2 वर्षको हो भन्यो। सासूको उमेर कति भने, 1 वर्षकी हुन् भन्यो। ससुराको उमेर कति भन्दाखेरि, उहाँको त जन्मै भएको छैन गर्भमै हुनुहुन्छ भन्दा, ससुराले सुन्दै त्यो छेउको कोठामा उफ्रेर आयो, बहु बुहारीलाई गाली गर्न थाल्यो, यो कस्तो बोलेको भनेर। साधुले भन्यो, हजुरले हाम्रो कुरा बुझेन, हाम्रो आध्यात्मिक कुरा हुँदै थियो। हजुरको बुहारीको थलाई खुलेको 10 वर्ष भयो, उसले ईश्वरको ज्योति ध्यान गर्दै आनन्द लिइरहेको छ र उसले आफ्नो उमेरलाई 10 वर्ष बतायो। तपाईँको छोराले उसको श्रीमानले 2 वर्ष पहिला त्यो थलाई खुलेर त्यो भित्रको भर्गो ज्योतिलाई देख्नु थालेर उसको उमेर 2 वर्ष भन्यो। तपाईँको श्रीमतीले 1 वर्ष पहिला त्यो तत्वज्ञानलाई प्राप्त गर्यो र उसको उमेर 1 वर्ष भन्यो। र मेरो ससुराले अहिले त्यो पराभौतिक तत्वलाई देख्नु पाएको छैन, त्यो हात ज्ञानलाई प्राप्त गरेको छैन भनेर हजुरलाई सत्सँग सुन्नुहुँदैछ, गर्वै सुन्नु भन्दै हुँदैछ भनेर गर्वै छ भनेको छ। त्यसकारण सज्जनो मेरो हजुरलाई निवेदन छ, हजुरले यसलाई हल्कामा एक कालले सुने अर्कोमा नानिकाल्नु होला। अति बहुमूल्य कुरो मैले हजुरको समक्ष राखेको छु, मेरो जीवनको एक्सपिरियन्स सेयर गरेको, हजुरले कुनै फिलोसफी छु भने मेरो उद्देश्य होइन। र हजुरले यो त्यो थर्ड आइलाई खोल्ने साधना कहीँबाट सिक्न पाइन्छ, भित्र त्यो भगवानको भर्गु ज्योतिलाई डिभाइन लाइटलाई देख्न पाइन्छ भनेर खोज्नुहोस्। पाउनु भएन भने हाम्रो नेपाल मानव धर्म सेवा समितिका सेन्टर्सहरू नेपाल आदि राज्यभरि छ, हजुरले त्यहाँ सम्पर्क गरेर त्यहाँ उहाँहरूसँग कनेक्ट गर्नुभयो भने निश्चित रूपले अर्को थलाई खुल्ने हो। थलाई खुले जब साधना गर्नुहुन्छ यति बेसी पावर आउँछ, त्यति बेला लाग्छ म मेरो भाग्यलाई स्वयं बनाउन सक्छु। भाग्यको भरोसा दुःख पाएर जिन्दगी बिताउनु पर्दैन, जीवन आनन्द र सुखले हाम्रो जीवन बित्न सक्छ भन्दै म यहाँबाट बिदा लिन्छु, धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ, नेपाल मानव धर्म सेवा समिति केन्द्रीय कार्यालय गौशाला काठमाडौँ, फोन नम्बर 01448-7711, इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद, शुभ दिन।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गङ्गोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गङ्गोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26 9860-29-43-26।
2: क्लासिक लेडिज टेलर्स चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: हैन, के एकले गुनगुन गरिराको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
7: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
9: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
10: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदैछ नि। जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
11: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
11: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
7: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
7: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
7: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
7: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
7: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
7: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
8: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
7: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
12: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
15: अब के त धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
9: त्यहाँ चाहिँ के हुन्छ नि,
15: त्यहाँ के हुँदैन नपत्याए सुन त।
16: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
17: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
9: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
18: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
19: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
20: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्तित्वहरू अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला, बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी, मिति 2083 श्रावण 23 गते, स्थान चरीकोट सादो बाटो, समय बिहान 11 बजे, आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दुलखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48117, 9845-55562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-43-68, बलराम कर्मचार्य 9844-13-83-14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला।
6: दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887993, पान पसल साडो बाटो चरीकोट।
5: अहिले त मेरो जन्मदिन हो नि, केक काट्नु पर्छ है मम्मी।
6: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
7: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860859988, पलानचोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिमटेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु कालोनी भारू किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बासेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
10: The Rising Star.
11: Rising Star?
10: Rising Star?
12: Yes, the Rising Star School.
10: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
12: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
10: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
12: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
13: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
14: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
15: अविनाश, तिमी किन निराश छौ त?
16: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
15: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
8: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
8: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
8: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी।

0: विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आए पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त झापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: हैन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
2: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
2: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
1: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
2: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
1: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि
3: अविनाश तिमी किन निराश छौ त
4: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
3: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
8: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
12: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
3: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको ईसीजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
3: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: sip on ya. Extreme energy drink.
1: दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान, व्यवसायी, मजदूर, कर्मचारी, युवा महिला तथा न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईहरू बैंक, सहकारी वा लघुवित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ, पटक पटक ताकेता, धम्की, सार्वजनिक 35 दिने सूचना, कालो सूची, धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन, शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ। यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोल टोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ। हामी कसैसँग झगडा गर्न होइन, न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ। आउनुहोस्, आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौ। वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्ति अर्थ एवं ऋणी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला, बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी, मिति 2083 श्रावण 23 गते, स्थान चरीकोट सादो बाटो, समय बिहान 11 बजे, आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै, सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
3: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
2: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
5: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
4: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
5: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल, कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी सासोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
0: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडु बाटो चरीकोट।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए,
3: सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू,
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98440000844।

0: त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एक्ले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844640908 9844640908।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
10: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
11: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
10: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा, भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
11: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान, ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
10: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
11: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
12: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
12: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
6: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
6: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
6: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
9: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्नु

0: धामीको मानी धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई त्यहाँ के हुँदैन
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
2: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69
3: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: Suzana, Suzana, Suzana. दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान, व्यवसायी, मजदूर, कर्मचारी, युवा महिला तथा न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईहरू बैंक सहकारी वा लघुवित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ, पटक पटक ताकेता, धम्की, सार्वजनिक 35 दिने सूचना, कालो सूची, धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन, शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ। यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने बृहत कर्जा

0: टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान संबंधी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48117, 9845-55562, 048-45562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-43-68, बलराम कर्मचार्य 9844-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865-46-19-26 र गेलसाङ शेर्पा 9816-30-107।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसै

साढ़े चार बजे दुलखा र दुलखा आसपास का स्थानीय खबर संगालो सैलुंग सेरफेरोमा म तारा देवी बस्नेत को नमस्कार। तपाईं यो समाचार रेडियो सैलुंग समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसार भरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको रुलवालिङमा रहेको एलुंग री हिमालको आधार शिविरमा पाँचजनाको शव फेला। कालिङचोक र भीमेश्वर नगरपालिका नम्बर 2 आज करिब 9 घण्टा विद्युत अवरोध लगायतका स्थानीय प्रसंग सहित नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वतः प्रकाशन भएको र यो प्रतिवेदनमा सुशासन प्रवर्धन विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख गरिएको छ। गएको चैत 13 गते बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह विकास निर्माण प्रभावकारी बनाई सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय र प्रमुखहरूलाई थप जवाबदेही बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यो अवधिमा 21 वटा मन्त्री परिषदको बैठक बसेर 383 वटा निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 वटा बैठक र 12 वटा निर्णय भएको बताइएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ। कांग्रेस इतर समूहले शुक्रबार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले साउन 29 गतेबाट काठमाण्डुमा शुरू हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्र सामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्तालाई एकताबद्ध गराउनु भेलाको मुख्य उद्देश्य रहेको समेत बताउनु भएको छ। सभामुख दलप्रसाद आर्यले नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थान तरण सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद यादवले धनुषाको डल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अनिन्त्र सार्न खोजेको भन्दै डाक्टर कडा विरोध जनाउनु भएको थियो। सांसद यादवको विरोध र गम्भीर ध्यान नकर्षणपछि सभामुख अर्यालले सरकारलाई सो विषयमा स्पष्ट पार्न निर्देशन दिनुभएको हो। आकस्मिक समयमा बोल्नुहुँदै सांसद डाक्टर यादवले सरकारले राजनैतिक प्रतिशोध वा अन्य स्वार्थका कारण ढल्केबरको ट्रमा सेन्टर सारा लागेको आरोप लगाउनु भएको थियो। उहाँले यसको विरोधमा आफू सदनको बैठक अवधिभर उभिएरै मौन विरोध गर्ने घोषणा गर्नुभएको थियो। त्यसपछि सांसद डाक्टर यादवले सरकारलाई जवाब दिन निर्देशन दिएकोमा मौन उभिएको विषय रोक्ने बताउनुभयो। त्यसपछि सभामुख यादवले सरकारलाई अझै जवाब दिन निर्देशन दिनुभएको हो। नेकपा एमाले सांसदहरूले पाउने सुर्खी सम्बन्धी कार्यविधि पारित गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले पाउने सुर्खिएको मापदण्ड लगायतका कार्यविधि निर्माण गरेर पारित गरेको हो। त्यस्तै संसदमा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड़ दिएको एमाले संसदीय दलका उपनेता पद्म आर्यले जानकारी दिनुभयो। सरकारले ल्याएका विधेयकहरू सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिने भएकाले त्यसलाई परिष्कृत बनाउनु पर्ने उहाँले बताउनुभयो। अब स्थानीय प्रसंगहरू। दोलखाको रोलवालिङमा रहेको एलुंग री हिमालको आधार शिविरमा पाँचजनाको शव फेला परेको छ। आधार शिविरमा फेला परेको शव गत कार्तिक 17 गते
एलुरी आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायक उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो। लामाले हेलिकप्टर मार्फत प्रहरी एलुङरी आधार शिविरमा पुगे पनि मौसम खराब भएपछि सबलाई नदी फर्केको जानकारी दिनुभयो। गत कार्तिक 17 गते एलुरी आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने उहाँले बताउनुभयो। एलुरी हिमाल आरोहणका क्रममा 5 विदेशी सहित 2 नेपाली हिम पहिरोमा पर्नु भएको थियो। हिम पहिरोमा परेका 2 सब फेला परे पनि 5 जनाको बेपत्ता रहेको थियो। हिम पहिरोमा नेपाली पद प्रदर्शक सोलुखुम्बुका म्यापेक, दुधकोशी गाउँपालिका 5 मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका 9 पदम तमाङको मृत्यु भएको थियो। हिम पहिरोमा परि इटलीका 2, क्यानाडाका 1, फ्रान्सका 1, जर्मनीका 1 पर्वतारोही बेपत्ता हुनु भएको थियो। हिउँ पग्रिएपछि भार सब देखिएको र तत्काल स्थानीयले प्रहरीलाई खबर गरेको लामाले बताउनुभयो। सबै सब मौसम अनुकूल हुने बित्तिकै ल्याइने प्रहरीको भनाइरहेको छ। दोलखाको सदरमुकाम सरीकोटमा आजबाट मानसिक स्वास्थ्य र मानव अधिकार सम्बन्धी 2 तालिम शुरू भएको छ। ग्रामीण विकास टोकी संघ दोलखा र शिविर नेपालको संयुक्त आयोजनामा भएको तालिममा स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो। तालिमका सहभागीहरूलाई शिविर नेपालका कार्यक्रम अधिकृत भगवती श्रेष्ठले मानसिक स्वास्थ्य र मानव अधिकार, यौन व्यवहारमा परेका बालबालिकासँग काम गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा ग्रामीण विकास टोकी संघ दोलखाका कार्यकारी निर्देशक पुरूषार्थ श्रेष्ठ र शिविर नेपालका विष्णु सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। दोलखाको कालिङचोक र भीमेश्वर नगरपालिकाको वडा नम्बर 2 आज करिब 9 विद्युत अवरोध भएको छ। जिल्लाको भीमेश्वर नगरपालिकाको वडा नम्बर 2 राम्पा दोकथली लगायत कालिङचोक गाउँपालिकाको वडा नम्बर 9 फटुवाचौर सोती र सुनखानी लगायतमा करिब 9 विद्युत अवरोध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दोलखाले जनाएको छ। कालिङचोक गाउँपालिका वडा नम्बर 8 कालिनाको 11 केभी लाइनको पोलमा पहिरोले असर पुगेकाले उक्त पोललाई स्थानान्तरण गरिएका कारण आज बिहान 7 बजेदेखि बेलुका 4 बजेसम्म विद्युत अवरोध भएको थियो। सिन्धुली जिल्लामा 1 वर्षको अवधिमा 282 हराउनु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा प्राप्त निवेदन अनुसार जिल्लामा हराउनेमा सबैभन्दा बढ़ी महिला बालबालिका रहेको बताइएको छ। हराएका मध्ये 277 फेला पर्नु भएको छ भने 5 अझै सम्पर्कविहीन हुनु भएको सिन्धुली प्रहरीले जनाएको छ। श्रावण महिनालाई डेंगी सचेतना महिनाको रूपमा मनाउने अभियान अन्तर्गत रामेछाप बजार क्षेत्रमा डेंगी सम्बन्धी सचेतना तथा लाभा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। अभियानको क्रममा बजार तथा आसपासका क्षेत्रमा डेंगी फैलाउने एडिज जातको लामखुट्टेको सम्भावित वासस्थान पहिचान गरी पानी जम्ने स्थानको खोजी तथा सरसफाई गरिएको थियो। काभ्रेको धुरीखेलका ठूला होटलमा छड्के अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लान्चोक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा वाणिज्य कार्यालय धुलीखेलको संयुक्त बजार अनुगमन टोलीले ठूला होटलको भान्सामा छड्के अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको नेतृत्वमा होटल सारथी द्वारिकाज रिसोर्ट र होटल गाया अनुगमन गरिएको छ। अनुगमनको क्रममा फेला परेका म्याट गुज्रिएका सामग्री नष्ट गरिएको बताइएको छ। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैनुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: को कारणले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगतिको विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन स्वत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासोको सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख गरिएको छ। गएको चैत 13 गते वारेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यानमा दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यो अवधिमा 21 वटा मन्त्री परिषदको बैठक बसेर 384 वटा निर्णय भएको बताइएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनको वैधानिकता र विधान सम्बद्ध रहेकाले अदालतमा प्रतिरक्षा गरिने बताउनु भएको छ। नेपाल लोकतन्त्र बाधी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्नुहुँदै सभापति थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका सम्बन्धमा 24 गते बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरी धारणा बनाइने समेत बताउनुभयो। विशेष महाधिवेशन वैधानिक र ठिक थियो भनेर पुष्टि गर्नका निम्ति फेरि एकपटक अर्को अवसर प्राप्त भएको उहाँको भनाई रहेको छ। उहाँले विधान भन्दा माथि कोही पनि नरहने भएकाले आगामी महाधिवेशन तोकिएकै समय मंगिरसम्म सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व र बाध्यता रहेको प्रष्ट पार्नु भएको हो। नेपाली कांग्रेसका संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ। कांग्रेस इतर समूहले शुक्रबार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले साउन 29 गतेबाट काठमाण्डुमा शुरू हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्र सामू रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु भेला को मुख्य उद्देश्य रहेको समेत दावी गर्नुभयो। राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ़ संकल्प गर्दछु, कोइरालाले भन्नुभयो। सभामुख दलप्रसाद आर्यले नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले उठाउनु भएको ट्रमा सेन्टर स्थानान्तरण सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद यादवले धनुषाको ढल्केबारमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अन्यत्र सार्न खोजेको भन्नुहुँदै कड़ा विरोध जनाउनु भएको थियो। सांसद यादवको विरोध र गम्भीर ध्यानाकर्षणपछि सभामुख कार्यालयले सरकारलाई सो विषयमा स्पष्ट पार्न निर्देशन दिनुभएको हो। आकस्मिक समयमा बोल्दै सांसद डाक्टर यादवले सरकारले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण ढल्केबरको ट्रमा सेन्टर सार्न लागेको आरोप लगाउनु भएको थियो। उहाँले यसको जवाफमा आफू सदनको बैठक अवधिभर उभिएर मौन विरोध गर्ने घोषणा समेत गर्नुभएको थियो।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: त्यही संसदमा आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहले सरकार सञ्चालनमा ढंग नपुगेको भन्नु नपुगेको झैं लागेको टिप्पणी गर्न भएको छ। शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यसलाई स्वीकार गर्नुपर्ने बताउनु भएको हो। उहाँले लोकतान्त्रिक राज्यको लागि अहिलेको परिस्थिति हेर्दा एउटा मूल मन्त्र आवश्यक रहेको बताउनु भएको छ। त्यसै गरी प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसदहरू टीका ज्वाला संग्रौला रमेश प्रसाई मनिष झारले सरकारको नियत सफा देखिए पनि काम गर्ने ढंग नपुग्दा नागरिकले शास्ति भोग्नु परेको टिप्पणी गर्नु भएको छ। सांसद प्रसाईले निर्वाचनको बेला जनतासँग गरिएका वाचाहरूले अहिले आफैलाई झस्काइरहेको बताउनु भएको छ। हामीले निर्वाचनमा नो लाइन केवल अनलाइन भनेका नारा दिएर मत मागेका थियौं, प्रसाईले भन्नुभयो। तर अहिले अनलाइन होइन, बजारमा नागरिकको लामो लाइन मात्र देखिन्छ। ग्यास लिन लाइन बस्नुपर्छ, अनलाइन भनिएका सेवाका सर्भर बिग्रिए गर्छन्। प्रतिनिधि प्रविधिको गफ दिएर नागरिकलाई शास्ति दिनु न्यायचित नभएको भन्नुहुँदै तत्काल सुधार गर्न माग गर्नु भएको छ। सरकारलाई के थाहा छैन भने कुरा नै थाहा नभएको जस्तो देखिन्छ, सांसद मनिष शाहले भन्नुभयो। मधेसका बोर्डरमा गरीबलाई शास्ति दिने तर एयरपोर्टमा धनीलाई छूट दिने विभेदकारी सोच राज्यमा अझै छ। उहाँले निजी क्षेत्र र वैदेशिक लगानीकर्ता त्रासित रहेको भन्नुहुँदै सरकारले उनीहरूलाई भरोसा दिन नसकेको आरोप लगाउनु भएको हो। त्यस्तै सांसद टीका संग्रौलाले पनि सरकारले जनअपेक्षा अनुसार गति लिन नसकेको भन्नुहुँदै आलोचना गर्नु भएको थियो। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्काराज राईले देशमा भइरहेका प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीड़ितहरूलाई सहयोग गर्न सबै सांसदहरूले आफ्नो प्रहरी श्रमिकबाट 50,000 रूपियाँ योगदान गर्नुपर्ने विशेष प्रस्ताव अघि सार्नु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद राईले जननिर्वाचित प्रतिनिधिहरू नागरिकको दुःखमा सारथी बन्नुपर्ने भन्नुहुँदै यस्तो प्रस्ताव गर्नु भएको हो। पछिल्लो समय देशका विभिन्न भागमा बाढ़ी पहिरो जस्तो प्राकृतिक प्रकोप र सड़क दुर्घटनाका कारण धेरै नागरिकले ज्यान गुमाउनुको साथै ठूलो जनधनको क्षति बेहोर्नु परेको उल्लेख गर्नुहुँदै उहाँले राहतका लागि सांसदहरूले नै अग्रसरता देखाउनुपर्ने बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहलाई सहभागिता गराउन सभामुख डोलप्रसाद अर्यालले रूलिङ गर्नुपर्ने माग राखेको छ। युवराज दुलालले यस्तो माग राख्नु भएको हो। सम्माननीय प्रधानमन्त्रीज्यू, यो संसदको सबैभन्दा ठूलो नेता बालेन्द्र शाहलाई हाम्रो नियमावली अनुसार सांसदहरूको प्रश्न उत्तर कार्यक्रममा पनि सहभागी हुनको लागि र गराउनको लागि उहाँलाई रूलिङ गर्न सभामुख मार्फत आह्वान गर्न चाहन्छु। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर सम्बन्धी व्यवस्था छ, उहाँले भन्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले एलपी ग्यासको आयात नघटेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिनुहुँदै मन्त्री यादवले ग्यासको नियमित माग धान्न पुग्ने गरी आपूर्ति भइरहेको बताउनु भएको हो। साउन महिनादेखि भरि सिलिण्डर वितरण गर्न थालिएकाले उपभोक्ताहरूले एकैपटक ग्यासको माग बढ़दा बजारमा असन्तुलन देखिएको उहाँले बताउनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: जति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
0: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगे ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816830107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 रहेको एलुङ्री हिमालको आधार शिविरमा 5 जनाको शव फेला परेको छ। आधार शिविरमा फेला परेको शव गत वर्ष कार्तिक 27 गते एलुङ्री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँको अनुसार हेलिकप्टर मार्फत प्रहरी एलुङ्री आधार शिविरमा पुगे पनि मौसम खराब भएपछि शव नली फर्किएको छ। गत कार्तिक 27 गते एलुङ्री आरोहणका क्रममा हिम पहिरोमा परेर आरोहणका क्रममा रहनुभएका 5 विदेशी सहित 2 जना नेपालीहरू बेपत्ता हुनु भएको थियो। हिम पहिरोमा परेका 2 जनाको शव फेला परे पनि 5 जना बेपत्ता हुनु भएको थियो। हिम पहिरोमा नेपाली पद प्रदर्शक सोलुखुम्बको म्यापे दुधकोशी गाउँपालिका 5 का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका 9 का पदम तमाङको मृत्यु भएको थियो। हिम पहिरोमा परि इटालीका 2, क्यानाडाका 1, फ्रान्सका 1 र जर्मनीका 1 पर्वतारोही बेपत्ता हुनु भएको थियो। हिउँ पग्लिएपछि बिहिबार शव देखिएको र तत्काल स्थानीय प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दोलखाको कालिम्चो गाउँपालिका नम्बर 6 गुजारपामा रहेको गुजारपा आधारभूत विद्यालयका विद्यार्थीका लागि स्कूल अफ डेमोक्रेसीको तर्फबाट युवा व्यवसायी एवं समाजसेवी प्रभु राम श्रेष्ठले विद्यालय पोषक वितरण गर्नुभएको छ। कक्षा 8 सम्म पढ़ाई हुने गुजारपा आधारभूत विद्यालयको लागि समाजसेवी श्रेष्ठले 100 थान ट्र्याकसुट र स्टेशनरी गरी 2 लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउनु भएको पत्रकार एवं अभियन्ता गोकर्ण भण्डारीले जानकारी दिनुभयो। दोलखाको सदरमुकाम चरीकोटमा आजबाट मानसिक स्वास्थ्य र मानव अधिकार सम्बन्धी 2 दिने तालिम शुरू भएको छ। ग्रामीण विकास टुकी संघ दोलखा र सेवा नेपालको संयुक्त आयोजनामा भएको तालिममा स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो। तालिमका सहभागीहरूलाई सेवा नेपालका कार्यक्रम अधिकृत भगवत श्रेष्ठले मानसिक स्वास्थ्य र मानव अधिकार, यौन व्यवहारमा परेका बालबालिकासँग काम गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरूष

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षा विपरीत भएको